0: 接下来请继续收看《风月同天》。
1: बहुत अन्याय भएकाले मलाई लुम्बिनीमा ध्यान गर्न मन लाग्छ। 623 ईसा पूर्व अघि कपिलवस्तुको महारानी मायादेवीले आफ्नो दायाँ हात उठाई एउटा अशोक वृक्षको मुनि र शाक्य वंशका महामहिम राजकुमार सिद्धार्थ गौतमलाई जन्म दिए। हाल लुम्बिनी नेपालभित्र रहेको छ। म एउटा नेपाली हुनुमा गर्व महसुस गर्छु र भगवान् शाक्य मुनि बुद्धको अनुयायी हुँ।

0: सन् 2015 अप्रिल 25 का दिन नेपालमा 7.8 रेक्टर स्केलको भूकम्प गयो। हाम्रो राजधानी काठमाडौँ क्षतविक्षत भयो। 7,600 भन्दा बढी मानिसहरूको मृत्यु भयो। यो एक ज्यादै दुःखद समय थियो। पुरै देश हाम्रो क्षतिमा शोकमग्न थियो। भाग्यवश लुम्बिनी, जुन नेपालको दक्षिणतर्फ अवस्थित छ, प्रभावित भएन। म सरकारी संस्थामै कार्यरत थिएँ। एक ताइवानी बौद्ध संस्थाबारे मैले खबर पाएँ। भूकम्प पीडित राहत कार्यका लागि नेपाल भ्रमण गर्दछन् भने, त्यसैले मैले तिनीहरूलाई विमानस्थलमा लिन जाने निर्णय गरेँ, ताकि ती स्वयंसेवकहरू भन्सारबाट सहजै आगमन गर्न सकुन्। भन्सारबाट निस्केपछि मलाई के कुराले अचम्भित बनायो भने, तिनीहरू त गायब भए। एकजना सवारी चालकले मलाई भने, उनीहरू त क्षतिग्रस्त क्षेत्रमा ताजा स्थितिबारे जानकारी लिन गइसकेका थिए। मलाई त अचम्म लाग्यो। यी विदेशीहरू किन आफ्नो जीव ज्यानको सुरक्षाबारे चिन्ता नगरेको होला भनेर तिनीहरू सबै अति जोखिमपूर्ण स्थानमा गए। सुजी सेवन स्वयंसेवकहरूको परोपकारी मानवीय व्यवहारबाट म अत्यन्तै प्रभावित भएँ। म एक बौद्ध सङ्घको अगुवा भएकोले मैले उनीहरूलाई स्थानीय समुदाय र सरकारसँग सम्पर्क गर्न मद्दत गरेँ। म एक अनुवादक पनि
1: थिएँ।
0: मलाई साँच्चै नै चकित बनाएको कुरा भनेको तिनीहरूको बौद्ध धर्म क्रियामा आधारित थियो। म एक बौद्ध अनुयायी भएर पनि त्यस प्रकारको विचारबारे थाहा थिएन। सन् 2015 भूकम्प स्वयंसेवकहरूको विभिन्न समूह जताततैबाट आएका थिए। केवल कुरामा च्याङ्यानको वचन तिमीहरूले नेपाललाई कुनै भेदभाव बिना सहयोग गर्नु पर्दछ, यो कुराले मेरो मन छोयो। धेरै मानिसहरूले मलाई सोध्छन्, लुम्बिनी त यति ठुलो पवित्र स्थल, यहाँ किन यति साह्रो गरिबी? किनभने यस क्षेत्रमा बुद्धको शिक्षा फैलिएकै छैन। जब सुजीद्वारा काठमाडौँमा राहत कार्य सम्पन्न भयो, गुरु आमा च्याङ्यानले बुद्धको जन्मथलोको ऋणतिर भन्ने कार्यक्रम सुरु गर्नुभयो। यहाँ धेरै प्रकारका तालिमहरू छन् जसले बढी से बढी मानिसहरूलाई चुजीबारे जानकारी बनाएको छ। मैले नेपालको स्थानीय बौद्ध च्यानल बोधी टेलिभिजनलाई चिनाएँ। गुरु आमा च्याङ्यानका अमूल्य कार्यक्रमहरू प्रसारण गर्नको लागि जब कहिले म गुरु आमालाई देख्दछु, म जहिले पनि गहिरो श्रद्धाले अस्वीको भई मन थाम्न सक्दिनँ। म मुकुन्द विष्ट हो। म गुरु आमा च्याङ्यानको शिष्य हो। म पनि भगवान् बुद्धको निरन्तर आराधना गर्छु। म चुजी स्वयंसेवकहरूसँग यस मातृभूमिकालाई योगदान गर्न चाहन्छु, जुन चाहिँ भगवान् बुद्धको पवित्र मातृभूमि हो।